السلام علیکم نودی کے میگرٹس دیوی فی میگڈی کا کوریا گند ہے ہن تیرنگے ہو وہ میادو کے شو ائے کی گے ہن تیرنا بادل میں کوریا گن شاہدا ہن تیرنگے ہو وہ می لا می شو ائے کی ہمیں ہن تیرنگے ریکویسٹ تھا ہا س کول لنگ اڑو میں کوریا گند شو ہے نما ائے کو تا ہمیں ہن تیرنگے ہو ون تنگ ایوال دے موندانی شو کا بیرو ما ڈی ایف ایم 91 می پیج ا میسج کو رو مون گندو می کولنگ ایرو شو گولا لانا ہمیں کنی می گولا لا لوین اڑو حالو مگے ایتورا ए फुर्सत कन्या नो म्योती की मी शो के तेरे मैसेज के जरिए हम स्लावे का रिक्वेस्ट कॉल लेवेन डी एफ एम 91 मी पेज मैसेज कॉल देवम वेरो मी कोलुंगे मैसेज किया दी फलाव जहाल देना एम मैसेज कर मुंगे ने मी वगुत कोल हुस कोल लाना मैसेज कॉल ला शो का बैवेरी वे वहा का दक्काला दोस कुरिय दागो कुड़मसर का शाहु में मी मशरा कोला इसा कोला एका गुत का शो कुरिय गेंदाने यार फोर का दलाव तो के मैं तो के शो के सिवि गेंदाने का उम्मीद में कोरेनी मिगड़ कोल उस में कोला नी मैसेज कोला वर रीत लावेंगे वाल्दिफ पातो कोला